गीतकार दिलीप लोरुङ, संगीतकार बसन्त छेत्री, स्वर रहेको छ सुधीर राई अनि राजेश खालिङको। स्वीकार्नुहोस् अबको क्रममा यो आधुनिक गीत।

0: आधुनिक गीतसँग अहिले त भने पूरा हुन्छ लोक अनि आधुनिक गीतको प्रस्तुति। अघिल्लो क्रममा समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, आरती ठकुरीबाट सुन्नुहोस् समाचार। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत अस्ट्रेलिया साझेदारी भविष्यका लागि निर्माण गरिएको एक सुदृढ र स्थायी सम्बन्ध रहेको बताउनु भएको छ। भारत र अस्ट्रेलियाले बढ्दो जटिल माहौलमा रक्षा र सुरक्षा सहयोग दुई देशहरूबीचको साझेदारीको एक प्रमुख स्तम्भ भएको पुनः पुष्टि गरेका छन्। उपराष्ट्रपति सीपी राधाकृष्णनले आज ओडिसा कृषि र प्रौद्योगिकी विश्वविद्यालय भुवनेश्वरमा खुल्ला समुद्रमा मत्स्य संसाधनहरूको सतत उपयोगको लागि एक महत्वपूर्ण राष्ट्रिय मिशनको उद्घाटन गर्नुभयो। गृहमन्त्री अमित शाहले आज नयाँ दिल्लीमा सीमावर्ती जिल्लाका पुलिस अधीक्षकहरूको सम्मेलनको अध्यक्षता गर्नुहुनेछ र इण्डियन पिकलबल संघले वर्ष 2026 हुने पिकलबल विश्वकपका लागि भारतीय टोलीको घोषणा गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी अनि अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले भिक्टोरिया स्थित गभर्मेन्ट हाउसमा आयोजित तेस्रो भारत अस्ट्रेलिया वार्षिक शिखर सम्मेलनको समापनपछि संयुक्त वक्तव्य जारी गर्नुभएको छ। दुवै नेताहरूले द्विपक्षीय सम्बन्धमा भएको परिवर्तनको स्वागत गर्नुका साथै क्षेत्रीय स्थिरता, ऊर्जा सुरक्षा र प्रौद्योगिकी नवाचारका लागि वृहत ढाँचालाई अन्तिम रूप दिनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो, भारत अस्ट्रेलिया साझेदारी भविष्यका लागि निर्माण गरिएको एक सुदृढ र स्थायी सम्बन्ध हो। पत्रकारहरूलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री श्री मोदीले दुई देशबीचको गहिरो आपसी विश्वासमा आधारित सम्बन्ध नयाँ र व्यापक चरणमा प्रवेश गरेको बताउनुभयो।
2: कम्प्रिहेन्सिभ इकोनोमिक कोअपरेशन एग्रीमेन्ट यानी सिका पर तेजी से काम करने का निर्णय लिया है, जो दोनों देशों के लिए बैलेंस, एम्बिशियस और विन-विन होगा। हम बायलेटरल इन्वेस्टमेंट ट्रीटी पर भी तेजी से आगे बढ़ेंगे। हमारी रिन्यूएबल एनर्जी पार्टनरशिप, क्लीन एनर्जी और क्लाइमेट एक्शन में हमारे प्रयासों को साकार रूप दे रही है।
1: भारत र अस्ट्रेलियाले बढ्दो जटिल माहौलमा रक्षा र सुरक्षा सहयोग दुई देशहरूबीचको साझेदारीको एक प्रमुख स्तम्भ भएको पुनः पुष्टि गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदी र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले रक्षा र सुरक्षा सहयोगबारे संयुक्त घोषणा पत्रको घोषणा गर्नुभएको छ। यसले दुई देशबीचको द्विपक्षीय रक्षा र सुरक्षा सम्बन्धमा महत्वपूर्ण परिवर्तन ल्याएको छ। घोषणा पत्रमा दुवै नेताहरूले भारत अस्ट्रेलिया समुद्री सुरक्षा सहयोग रोडम्यापको माध्यमबाट समुद्री सहयोगलाई अझ बलियो बनाउन सहमति जनाएका छन्। दुवै देशले शान्तिपूर्ण र समृद्ध हिन्द प्रशान्त क्षेत्रका लागि आफ्नो साझा प्रतिबद्धतालाई दोहोर्याएका छन्। संयुक्त घोषणा पत्रपछि प्रधानमन्त्री मोदीले शान्तिपूर्ण, स्थिर र समृद्ध हिन्द प्रशान्त क्षेत्रका लागि साझा दृष्टिकोणमा समुद्री सहयोगलाई जोड दिनुभएको छ।
2: आज हमने एक महत्वपूर्ण सम्झौता किया है। इससे अस्ट्रेलिया से भारत को यूरेनियम सप्लाई का मार्ग खुलेगा और हमारे क्लीन एनर्जी के उद्देश्यों को नई ताकत मिलेगी। क्रिटिकल मिनरल्स में हमारा सहयोग हमारी स्ट्रेटेजिक सिक्योरिटी और क्लीन एनर्जी ट्रांजिशन के लिए महत्वपूर्ण है।
1: अस्ट्रेलिया भारत व्यापार परिषदका एक प्रमुख सदस्य विश्वनाथनले मेक विथ इण्डिया पहलको बढ्दो प्रभावमाथि जोड दिनुभएको छ। यो समूहले रणनीतिक कार्पोरेट साझेदारीलाई बढावा दिएर अस्ट्रेलियामा प्रधानमन्त्री नरेन्द्र मोदीको मेक इन इण्डिया अवधारणालाई कार्यान्वयन गर्न काम गरिरहेको छ। विश्वनाथनले भन्नुभएको छ, यो सहयोग परम्परागत व्यापारभन्दा अघि बढेर महत्वपूर्ण क्षेत्रहरूमा केन्द्रित छ। उपराष्ट्रपति सीपी राधाकृष्णनले आज ओडिसा कृषि र प्रौद्योगिकी विश्वविद्यालय भुवनेश्वरमा खुल्ला समुद्रमा मत्स्य संसाधनहरूको सतत उपयोगको लागि एक महत्वपूर्ण राष्ट्रिय मिशनको उद्घाटन गर्नुभयो। उहाँले निलो अर्थव्यवस्थालाई राष्ट्रिय समृद्धिको परिवर्तनकारी इन्जिन बताउनुहुँदै युवाहरूलाई आधुनिक प्रौद्योगिकी आधारित मत्स्य पालन र समुद्री व्यवसायलाई विकसित भारतको आधारशिलाको रूपमा अप्नाउन आग्रह गर्नुभयो। भारतको ब्रिक्स सम्मेलनको अध्यक्षता अन्तर्गत ब्रिक्सका परिवहन मन्त्रीहरूको तेस्रो बैठक आजदेखि महाराष्ट्रको नागपुरमा शुरू हुँदैछ। बैठकमा ब्रिक्स राष्ट्रका मन्त्री तथा वरिष्ठ अधिकारीहरूले भाग लिनेछन्। यसमा परिवहन क्षेत्र, बुनियादी ढाँचा विकास लगायतका विषयमा चर्चा हुनेछ। यो बैठक भारतको ब्रिक्स अध्यक्षताको विषय लचिलोपन, नवीनता, सहयोग र दिगोपनका लागि निर्माण अन्तर्गत आयोजना भइरहेको छ।

यस विषयले ब्रिक्स देशहरूको तकनिकी नवीनता र राम्रो सम्पर्कको माध्यमबाट समावेशी विकासलाई प्रवर्धन गर्ने साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। केन्द्रीय परिवहन मन्त्री नितिन गडकरीले यसै महिनाको 11 तारिक ब्रिक्सका परिवहन मन्त्रीहरूको बैठकको अध्यक्षता गर्नुहुनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews गर्छौं अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। गृहमन्त्री अमित शाहले आज नयाँ दिल्लीमा सीमावर्ती जिल्लाका पुलिस अधीक्षकहरूको सम्मेलनको अध्यक्षता गर्नुहुनेछ। सम्मेलनमा जम्मू कश्मीर, पंजाब, उत्तराखण्ड, राजस्थान, गुजरात, उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल र पूर्वोत्तर राज्यहरूसहित सीमावर्ती राज्यहरू र केन्द्र शासित प्रदेशहरूका पुलिस अधीक्षकहरूले भाग लिनेछन्। सम्मेलनमा गृह मन्त्रालयका वरिष्ठ अधिकारीको पनि उपस्थिति रहनेछ। सम्मेलनको उद्देश्य संवेदनशील सीमा क्षेत्रको वर्तमान सुरक्षा अवस्थाको समीक्षा गर्नुका साथै देशको सीमा सुरक्षा प्रणालीलाई सुदृढ बनाउन र कानून कार्यान्वयनलाई थप प्रभावकारी बनाउने रहेको छ। रक्षा मन्त्री राजनाथ सिंहले अखिल भारतीय विद्यार्थी परिषदको स्थापना दिवसको अवसरमा सबै विद्यार्थीहरूलाई बधाई दिनुभएको छ। उहाँले राष्ट्रप्रथमको भावनाबाट प्रेरित अखिल भारतीय विद्यार्थी परिषदले दशकौंदेखि विद्यार्थीहरूलाई राष्ट्रिय सेवा, नेतृत्व र सामाजिक उत्तरदायित्वका लागि प्रेरित गर्दै आएको बताउनु भएको छ। रेल मन्त्री अश्विनी वैष्णवले आज पुणे मुम्बई घाटहरूको जीर्णोद्धार कार्यको समीक्षा गर्नुभयो। पहिरो गम्भीर थियो र यसले रेलवे लाइन र वरपरका क्षेत्रहरूलाई ठूलो क्षति पुर्याएको थियो। मध्य रेलवे र पश्चिम रेलवेको टोली समन्वयमा काम गरिरहेका छन्। श्री वैष्णवले जानकारी दिँदै भन्नुभयो, एक लाइन पुनर्स्थापित गरिएको छ र रेलवेले यस लाइनमा 2 लोकोमोटिभको साथ सबै रेलहरू चलाउने निर्णय गरेको छ। उहाँ अनुसार टोलीले जिल्ला प्रशासन र वन विभागसँग समन्वय गरिरहेको छ। सरकारले भारतलाई एआई आधारित समाधानहरूको लागि वैश्विक केन्द्रको रूपमा स्थापित गर्ने आफ्नो प्रतिबद्धता दोहोऱ्याएको छ। भारतीय उद्योग परिसंघ ग्लोबल कम्पिटेन्स सेन्टर बिजनेस समिट 2026 को उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै इलेक्ट्रोनिक्स र सूचना प्रौद्योगिकी मन्त्रालयका सचिव एस कृष्णनले सरकारले एआईलाई शुरूदेखि नै सकारात्मक दृष्टिकोणले हेरेको बताउनु भएको छ। उहाँले भन्नुभयो, एआईको प्रयोग गरेर विभिन्न क्षेत्रहरूमा उत्पादकता, दक्षता र प्रभावकारिता बढाउनमा ध्यान केन्द्रित गरिएको छ। केन्द्रीय स्वास्थ्य मन्त्री जगत प्रकाश नड्डाले शनिबार हिमाचल प्रदेशको केलाङमा इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चको हाई अल्टिच्युड मेडिसिन एण्ड पब्लिक हेल्थ रिसर्च केन्द्रको आधारशिला राख्नुहुनेछ। स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले भनेको छ, यो केन्द्रले भारतभरि हिमाली क्षेत्रमा जलवायु अनुकूल स्वास्थ्य सेवा र बायोमेडिकल अनुसन्धानलाई सुदृढ पार्नेछ। राष्ट्रिय शिक्षा नीति 2020 र उल्लास नयाँ भारत साक्षरता कार्यक्रम अन्तर्गत निर्धारित वयस्क साक्षरताको मापदण्ड हासिल गरेपछि उत्तराखण्ड देशको 6 पूर्ण साक्षर राज्य बनेको छ। शिक्षा मन्त्रालय अन्तर्गतको विद्यालय शिक्षा र साक्षरता विभागले निर्धारण गरेको साक्षरताको मापदण्ड पूरा गरेपछि राज्यपालले 8 जुलाई 2026 यस घोषणालाई स्वीकृति दिएको हो। मुख्यमन्त्री पुष्कर सिंह धामीले सरकारको निरन्तरको प्रयास र जनताको सक्रिय सहभागिताको परिणाम यो उपलब्धिलाई ऐतिहासिक बताउनु भएको छ। नीति आयोगले उदीयमान क्षेत्रहरूका लागि महत्वपूर्ण खनिजहरूको आवश्यकतामाथि हितधारकहरूको परामर्श बैठक आयोजन गर्यो। बैठकमा सरकार, अनुसन्धान संस्थानहरू, शिक्षा र उद्योगका विशेषज्ञहरूले भाग लिएका थिए। बैठकको मुख्य उद्देश्य रणनीतिक क्षेत्रहरूमा महत्वपूर्ण खनिजहरूको वर्तमान र भविष्यको मागको आकलन गर्नु, आपूर्ति श्रृङ्खलाका कमजोरीहरूको पहिचान गर्नु, अन्वेषण प्रसंस्करण र पुनर्चक्रणमा घरेलु क्षमताहरूलाई सुदृढ पार्नु र भारतको संसाधन सुरक्षा र रणनीतिक लचिलोपन बढाउन प्रमुख हितधारक सहयोगको बढाउनु रहेको थियो। इन्डियन पिकलबल संघले वर्ष 2026 हुने पिकलबल विश्वकपका लागि भारतीय टोलीको घोषणा गरेको छ। यो टोली एक प्रतिस्पर्धात्मक चयन प्रक्रियापछि चयन गरिएको हो। टोलीले 30 अगस्तदेखि 6 सितम्बरसम्म भियतनामको दा नाङमा हुने पिकलबल विश्वकपमा पेसेवर वर्गमा देशको प्रतिनिधित्व गर्नेछन्। अन्तर्राष्ट्रिय पिकलबलको कप्तानी हर्ष मेहताले गर्नेछन्। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा सुन्नुहोस् मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत अस्ट्रेलिया साझेदारी भविष्यका लागि निर्माण गरिएको एक सुदृढ र स्थायी सम्बन्ध रहेको बताउनु भएको छ। भारत र अस्ट्रेलियाले बढ्दो जटिल माहौलमा रक्षा र सुरक्षा सहयोग दुई देशहरू बीचको साझेदारीको एक प्रमुख स्तम्भ भएको पुनः पुष्टि गरेका छन्। उपराष्ट्रपति सीवी राधाकृष्णनले आज ओडिसा कृषि र प्रौद्योगिकी विश्वविद्यालय भुवनेश्वरमा खुल्ला समुद्रमा मत्स्य संसाधनहरूको सतत उपयोगको लागि एक महत्वपूर्ण राष्ट्रिय मिसनको

गृहमन्त्री अमित शाहले आज नयाँ दिल्लीमा सीमावर्ती जिल्लाका पुलिस अधीक्षकहरूको सम्मेलनको अध्यक्षता गर्नुहुनेछ र इण्डियन पिकलबल संघले वर्ष 2026 हुने पिकलबल विश्वकपका लागि भारतीय टोलीको घोषणा गरेको छ।

0: सुन्नुभयो सुचिता सिंह लोहारको स्वरमा लोकगीत।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचिका सबिना गिरी। विषय: भारतले आसियान भारत व्यापार साझेदारीको स्तर उन्नति गर्न 13 एटीका संयुक्त समितिको बैठकको आयोजना। आलेख: विदेश सेवा डेस्क, एनएसटी आकाशवाणी। भारतले आसियान भारत व्यापार सम्झौताको समीक्षालाई तीव्र बनाउन नयाँ दिल्लीमा 13 आसियान भारत व्यापार वस्तु सम्झौता संयुक्त समितिको बैठकको आयोजना गरिरहेको छ। 6-10 जुलाई 2026 हाइब्रिड ढाँचामा आयोजित यस बैठकले भारत र सबै 10 आसियान सदस्य राष्ट्रहरूलाई आसियान भारत व्यापार वस्तु सम्झौता एटिगाको चलिरहेको समीक्षा अन्तर्गत वार्ता अगाडि बढाउन एकसाथ ल्याएको छ। यो बैठक महत्वपूर्ण समयमा आएको छ किनकि भारतले आफ्नो पूर्व नीति र व्यापक इन्डो पेसिफिक आर्थिक रणनीतिक अन्तर्गत दक्षिण पूर्व एसियासँगको व्यापार संलग्नतालाई बलियो बनाउन छ। दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको संघ आसियान भारतको सबैभन्दा महत्वपूर्ण व्यापारिक साझेदारहरूमध्ये एक हो, जसले भारतको विश्वव्यापी भारतको व्यापारको लगभग 11% ओगटेको छ। 2025-26 द्विपक्षीय व्यापार 128 अरब अमेरिकी डलर पुगेको छ। यो बलियो व्यापार आधारले दुवै पक्षलाई सम्झौतालाई आधुनिकीकरण गर्ने, बाँकी रहेका मुद्दाहरू समाधान गर्ने, बजार पहुँच सुधार गर्ने र थप सन्तुलित व्यापार ढाँचा सृजना गर्ने प्रमुख अवसर दिन्छ। 13 संयुक्त समितिको बैठक भारत सरकारको वाणिज्य तथा उद्योग मन्त्रालयको वाणिज्य विभाग र मलेसियाको लगानी व्यापार तथा उद्योग मन्त्रालयको सह अध्यक्षतामा भएको छ। ब्रुनाई, कम्बोडिया, इन्डोनेसिया, लाओ, पीडीआर, मलेसिया, म्यानमार, फिलिपिन्स, सिंगापुर, थाइल्याण्ड र भियतनाममा प्रतिनिधिहरूले पनि छलफलमा भाग लिइरहेका छन्। बैठकको मुख्य उद्देश्य वार्ताको प्रगतिको समीक्षा गर्नु र बाँकी रहेका अध्यायहरूको अन्तिम रूप दिने कामलाई तीव्र पार्नु हो। समीक्षाको उद्देश्य व्यापार सम्झौतालाई अझ व्यवहारिक, व्यवसायी मैत्री र आजको आपूर्ति श्रृंखला वास्तविकताहरूप्रति उद्धारदायी बनाउने हो। 13 संयुक्त समिति बैठकको छेउमा 3 महत्वपूर्ण उपसमितिहरू बैठक गर्दैछन्। यी हुन् सीमा शुल्क प्रक्रिया र व्यापार सहजीकरण उपसमिति, राष्ट्रिय उपचार र बजार पहुँच उपसमिति र उत्पत्ति नियम उपसमिति। यी 3 क्षेत्रहरू कुनै पनि व्यापार सम्झौताहरूको प्रभावकारिताको केन्द्रबिन्दु हुन्। सीमा शुल्क प्रक्रियाहरूले सामानको आवागमनको सहजता निर्धारण गर्दछ। बजार पहुँचले निर्यातकर्ताहरूले साझेदार बजारहरूमा कति स्वतन्त्र रूपमा प्रवेश गर्न सक्छन् भनेर निर्धारण गर्दछ। उत्पत्ति नियमहरूले कुन सामानहरू अधिमान्य ट्राफिक उपचारको लागि योग्य छन् भनेर परिभाषित अर्थात यसमा परिभाषित गर्दछ। भारतको लागि एआईटीआईजीएको समीक्षाले प्रमुख आर्थिक महत्व बोक्छ। मूल एसियन भारत समान व्यापार सम्झौता 2009 हस्ताक्षर गरिएको थियो र 2010 लागू भएको थियो। सेप्टेम्बर 2022 भारत र एसियनले एआईटीआईजीए संयुक्त समितिलाई सम्झौताहरूलाई थप व्यापार सुविधाजनक र पारस्परिक रूपमा लाभदायक बनाउन समीक्षा गर्ने जिम्मेवारी दिएको थियो। समीक्षा प्रक्रिया त्यसपछि धेरै संयुक्त समिति र उपसमिति वार्ताहरू मार्फत सरेको छ। समीक्षाको आवश्यकता क्षेत्रीय व्यापारको परिवर्तनशील प्रकृतिसँग जोडिएको छ। सम्झौता लागू भएदेखि विश्वव्यापी आपूर्ति श्रृंखला, डिजिटल व्यापार, उत्पादन सञ्जाल, सीमा शुल्क प्रणाली, रसद र उत्पत्तिको नियम अभ्यासहरू तीव्र रूपमा विकसित भएका छन्। भारतको आफ्नै अर्थतन्त्र पनि परिवर्तन भएको छ। उत्पादन, निर्यात, इलेक्ट्रोनिक्स, अटोमोबाइल, औषधि, कपडा, खाद्य प्रशोधन, इन्जिनियरिङ सामान र एमएसएमई सञ्चालित आपूर्ति श्रृङ्खलाहरूमा बढ्दो जोडका साथ बलियो एआईटीआईजीएले पारदर्शिता सुधार गरेर सीमा शुल्क प्रक्रियाहरू सरल बनाएर गैर सीमा शुल्क अवरोधहरूलाई सम्बोधन गरेर उत्पत्तिको नियमहरूलाई अझ प्रभावकारी बनाएर भारतीय निर्यातकर्ताहरूलाई मदत गर्न सक्छ। भारतले एसियन व्यवसायीहरूलाई भारतको विस्तार भइरहेको उपभोक्ता बजार, पूर्वाधार अर्थतन्त्र र उत्पादन पारिस्थितिक प्रणालीहरूमा पहुँच गर्न पनि मदत गर्न सक्छ। यसले दुईतर्फी अवसर सृजना गर्दछ जसमा व्यापार अझ सन्तुलित हुन्छ, नियमहरू स्पष्ट हुन्छन् र व्यवसायीहरूले बढी विश्वास प्राप्त गर्छन्। 13 संयुक्त समितिको बैठकले संरचित वार्ता मार्फत व्यापार साझेदारीहरूलाई गहिरो बनाउने भारतको व्यापक रणनीतिलाई पनि प्रतिबिम्बित गर्दछ। भारतले बजार अवसरहरूलाई घरेलु उत्पादन हितसँग जोड्ने व्यापार व्यवस्थाहरू पछ्याउँदै गर्दछ। एसियन सन्दर्भमा यसको अर्थ असममितता, उपयोग अन्तराल, ट्राफिक मुद्दाहरू र गैर सीमा शुल्क अवरोधहरूको चिन्तालाई सम्बोधन गर्दै व्यापार विस्तारलाई समर्थन गर्ने सम्झौता सृजना गर्नु हो।

शब्द थियो समीरको, संगीत नदिम श्रवणको सुन्नुभयो। अलका याग्निक अनि अभिजितको युगल स्वरमा यो फिल्म संगीत चलचित्र राजबाट।

0: सामजी होस आकाशवाणी खरसाङ।
1: यदि श्रोताहरू भर्खर मात्र हामीसित जोडिनु भएको हो भने यहाँहरू अहिले हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवासँग। अनि आकाशवाणीको नेपाली प्रसारण सेवाबाट अहिले प्रसारण भइरहेछ हिन्दी फिल्मी गीतहरू।

अब अगले क्रममा सुनाइरहेछौ यो फिल्म संगीत चलचित्र नाराजबाट कुमार सानुको स्वरमा शब्द छ कातिल सफाईको संगीत अन्न मल्लिकको।

0: मुख्यमन्त्रीको आत्मनिर्भर असम अभियान 2.0का लाभार्थीहरूका लागि 3 दिवसीय प्रशिक्षण कार्यक्रम हिजदेखि गोलपाडा जिल्लामा शुरू भयो। जिल्ला उद्योग तथा वाणिज्य केन्द्र डीआईसीसी गोलपाडाद्वारा आयोजित यस पहलको उद्देश्य चयनित लाभार्थीहरूलाई सतत स्वरोजगार उद्यमहरू स्थापना गर्न आवश्यक कौशल र ज्ञानले सुसज्जित गर्नु रहेको छ। बल्डामारी उच्च माध्यमिक विद्यालयमा आयोजित उद्घाटन सत्रको गोलपाडा जिल्ला आयुक्त प्रदीप तिमुङले उद्घाटन गर्नुभएको थियो। गोलपाडा जिल्लामा कुल 2352 लाभार्थीहरू अन्तर्वार्ता प्रक्रियाबाट चयनित भएका छन्। मुख्यमन्त्री हिमन्त विश्व शर्माले आज पनार समुदायको सबैभन्दा महत्वपूर्ण चाड बिह देङ खलामको अवसरमा मेघालयका जनतालाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जालमा साझा गरेको एक सन्देशमा मुख्यमन्त्री श्री शर्माले भन्नुभयो, यस पर्वले समृद्ध आदिवासी परम्परा र साझा सांस्कृतिक विरासतलाई प्रतिबिम्बित गर्दछ, जसले छिमेकी राज्यहरू असम र मेघालय बीचको सम्बन्धलाई बलियो बनाउँछ। उहाँले उत्सवमा सहभागी हुन आफू उत्सुक रहे पनि बताउनु भएको छ। भारतीय इतिहास संकलन समितिद्वारा 17-20 जुलाईसम्म कटन विश्वविद्यालय गुवाहाटीमा 4 दिवसीय राष्ट्रिय सेमिनारको आयोजना गरिनेछ। भारतीय इतिहास संकलन समिति असमले कटन विश्वविद्यालय, उत्तर लखिमपुर विश्वविद्यालय र नर्थ इस्टर्न हिली युनिभर्सिटी सिलङको सहयोगमा सेमिनारको आयोजना गरेको हो। 18 जुलाईमा हुने उद्घाटन सत्रमा मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्मा प्रमुख अतिथिको रूपमा उपस्थित रहनुहुनेछ। भारत रत्न डाक्टर भूपेन हजारिका र सूर्यकान्त जुबिनगढको जन्म शताब्दीप्रति 18 जुलाई साँझ 6 बजेदेखि 7:30 बजेसम्म भव्य सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ। अरुणाचल प्रदेशका गभर्नर लेफ्टिनेन्ट जनरल केटी पारनाइकले 19 जुलाई समापन सत्रमा मुख्य अतिथिको रूपमा भाग लिनुहुनेछ। बीएसएम क्रूज सर्भिसेस र सुल्टे ग्रुप जर्मनीको एक वरिष्ठ प्रतिनिधिमण्डलले मानव संसाधन विकास, समुद्री प्रशिक्षण र वैश्विक कार्यबल तैनातीमा अन्तर्राष्ट्रिय सहयोगको लागि मार्गहरू पत्ता लगाउन असम स्किल युनिभर्सिटीको भ्रमण गरेको छ। प्रतिनिधिमण्डलमा क्रूज र हस्पिटालिटीका अध्यक्ष मार्टिन स्प्रिङ्गर, क्रूजका प्रबन्ध निदेशक क्याप्टन फ्रैंक ओटेल र क्रूज र हस्पिटालिटीका निदेशक क्याप्टन सञ्जय कुशवा उपस्थित हुनुहुन्थ्यो। मेघालयका मुख्यमन्त्री कोर्नाड के सङमाले राज्यमा कोइला खानी गतिविधिहरूलाई अनुमोदन गर्न केन्द्र सरकार समक्ष थप अधिकार माग्दै भन्नुभएको छ। वर्तमान प्रणालीले हजारौं आदिवासी कोइला मालिक परिवारहरूलाई कानूनी खननको अवसरहरूमा पहुँच गर्नबाट रोकेको छ। नयाँ दिल्लीमा केन्द्रीय कोइला र खानी मन्त्री जी किशन रेड्डीसँगको भेटमा मुख्यमन्त्री श्री सङमाले खानी र खनिज विकास र नियमन अधिनियम 1957 धारा 26 अन्तर्गत राज्य कोइलाको लागि पूर्व स्वीकृति प्रदान गर्न र खनन योजनाहरू अनुमोदन गर्न अनुरोध गर्नुभएको छ। मणिपुरका राज्यपाल अजय कुमार भल्ला, मुख्यमन्त्री युमनाम खेमचन्द सिंह लगायत अन्य गण्यमान्य व्यक्तिहरूले हिज उखरुल जिल्लामा एम्बुसमा मारिएका असम राइफल्सका 2 जवानहरूलाई अन्तिम श्रद्धाञ्जली अर्पित गर्नुभएको छ। गत सोमबार दिउँसो हिंसाग्रस्त उखरुल जिल्लाको इम्फाल दिमापुर राष्ट्रिय राजमार्ग NH2 को नुङसाङ कोङमा एक संदिग्ध नागा सशस्त्र समूहले असम राइफल्सको गाडीमा एम्बुस लगाउँदा वारेन्ट अफिसर बलवन्त सिंह र हवलदार चन्द्र मोहन सिंहको मृत्यु भएको थियो। 2 दिवसीय डेस्टिनेशन त्रिपुरा बिजनेस कन्क्लेभ आजदेखि शुरू हुँदैछ र राज्य सरकारले 1,00,000 करोड रुपियाँ निवेश प्रस्ताव आकर्षित गर्ने अपेक्षा गरेको छ। मुख्यमन्त्री डाक्टर मानिक शाहले हापानिया अन्तर्राष्ट्रिय मेला मैदानमा सम्मेलनको उद्घाटन गर्नुहुनेछ, जहाँ केन्द्रीय पूर्वोत्तर क्षेत्र विकास मन्त्री ज्योतिरादित्य सिन्धियाले भाग लिनुहुनेछ। अन्तर्राष्ट्रिय मेला परिसरमा विभिन्न विभाग र केन्द्रीय सार्वजनिक उपक्रमका 20 भन्दा अधिक प्रदर्शनी स्टलहरू राखिने बताइयो। आकाशवाणीबाट समाचार पूरा भयो। 3:45 अघिल्लो समाचार संस्करणका साथ पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: समय यस बेला 3:20 अनि 21 सेकेन्ड भइरहेछ। श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवासँग। अब हाम्रो अघिल्लो प्रस्तुति रहनेछ गीत संगीत। आउनु श्रोता, आनन्द लिउँ लोक अनि आधुनिक गीतबाट।

मुकुन राज शर्माको शब्द छ, संगीत छ मणिकमल छेत्रीको स्वर, डाक्टर गंगर प्रसाद छापकोटा अनि देवीकला शर्माको। स्वीकार्नुहोस् अघिल्लो क्रममा यो लोकगीत।

गीत संगीत यो कार्यक्रम प्रसारण भइरहेछ आकाशवाणीको नेपाली प्रसारण सेवाबाट अनि यस कार्यक्रममा श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ लोक अनि आधुनिक गीत विविध कलाकारको स्वरमा. यसै क्रममा अब स्वीकार्नुहोस् यो अघिल्लो लोकगीत स्वार्थ त संकलन छ डाक्टर भानु गौतमको.

गीत संगीतको यो अन्तिम कोशेली श्रोताहरूको निम्ति रहनेछ थुप्देन भुटियाको स्वरमा, शब्द पुरन गिरीको छ भने संगीत छ दीप वाइबाको। स्वीकार्नुहोस् यो अघिल्लो अनि अन्तिम कोशेली।

0: हवस्त श्रोता, थुप्देन भुटियाको स्वरमा यो आधुनिक गीतसँगै अहिले नभने पूरा हुन्छ कार्यक्रम गीत संगीत। अब अघिल्लो क्रममा समय भइरहेछ समाचारको।
1: यो आकाशवाणी हो, समाचार उषा किरणबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत अस्ट्रेलिया साझेदारी भविष्यका लागि निर्माण गरेको एक सुदृढ र स्थायी सम्बन्ध रहेको बताउनु भएको छ। गृहमन्त्री अमित शाहले आज नयाँ दिल्लीमा सीमावर्ती जिल्लाका पुलिस अधीक्षकहरूको सम्मेलनको अध्यक्षता गर्नुहुनेछ। सरकारले भारतलाई एआई आधारित समाधानहरूको लागि वैश्विक केन्द्रको रूपमा स्थापित गर्ने आफ्नो प्रतिबद्धता दोहोऱ्याएको छ। भारतको ब्रिक्स सम्मेलनको अध्यक्षता अन्तर्गत ब्रिक्सका परिवहन मन्त्रीहरूको तेस्रो बैठक आजदेखि महाराष्ट्रको नागपुरमा शुरू हुँदैछ र दक्षिण पश्चिम मनसुनले आज देशभरि नै प्रभाव पारेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी अनि अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले भिक्टोरिया स्थित गभर्नमेन्ट हाउसमा आयोजित तेस्रो भारत अस्ट्रेलिया वार्षिक शिखर सम्मेलनको समापनपछि संयुक्त वक्तव्य जारी गर्नुभएको छ। दुई नेताहरूले द्विपक्षीय सम्बन्धमा भएको परिवर्तनको स्वागत गर्नुका साथै क्षेत्रीय स्थिरता, ऊर्जा सुरक्षा र प्रौद्योगिकी नवाचारका लागि वृहत ढाँचालाई अन्तिम रूप दिनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो, भारत अस्ट्रेलिया साझेदारी भविष्यका लागि निर्माण गरेको एक सुदृढ र स्थायी सम्बन्ध हो। पत्रकारहरूलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री श्री मोदीले दुई देशबीचको गहिरो आपसी विश्वासमा आधारित सम्बन्ध नयाँ र व्यापक चरणमा प्रवेश गरेको बताउनुभयो।
2: कम्प्रिहेन्सिभ इकोनोमिक कोअपरेशन एग्रीमेन्ट यानी सीका पर तेजी से काम करने का निर्णय लिया है, जो दोनों देशों के लिए बैलेंस, एम्बिशियस और विन-विन होगा। हम बायलेटरल इन्वेस्टमेंट ट्रीटी पर भी तेजी से आगे बढ़ेंगे। हमारी रिन्यूएबल एनर्जी पार्टनरशिप, क्लीन एनर्जी और क्लाइमेट एक्शन में हमारे प्रयासों को साकार रूप दे रही है।
1: भारत र अस्ट्रेलियाले बढ्दो जटिल माहौलमा रक्षा र सुरक्षा सहयोग दुई देशहरूबीचको साझेदारीको एक प्रमुख स्तम्भ भएको पुनः पुष्टि गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदी र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले रक्षा र सुरक्षा सहयोगबारे संयुक्त घोषणा पत्रको घोषणा गर्नुभएको छ। यसले दुई देशबीचको द्विपक्षीय रक्षा र सुरक्षा सम्बन्धमा महत्वपूर्ण परिवर्तन ल्याएको छ। घोषणा पत्रमा दुई नेताहरूले भारत अस्ट्रेलिया समुद्री सुरक्षा सहयोग रोडम्यापको माध्यमबाट समुद्री सहयोगलाई अझ बलियो बनाउन सहमति जनाएका छन्। दुवै देशले शान्तिपूर्ण र समृद्ध हिन्द प्रशान्त क्षेत्रका लागि आफ्नो साझा प्रतिबद्धतालाई दोहोऱ्याएका छन्। संयुक्त घोषणा पत्रपछि प्रधानमन्त्री मोदीले शान्तिपूर्ण, स्थिर र समृद्ध हिन्द प्रशान्त क्षेत्रका लागि साझा दृष्टिकोणमा समुद्री सहयोगलाई जोड दिनुभएको छ।
3: यह महत्वपूर्ण शिखर सम्मेलन एक ऐतिहासिक परिवर्तन को दर्शाता है, जिसमें भारत और ऑस्ट्रेलिया मिलकर हिंद प्रशांत क्षेत्र के लिए एक मजबूत ढांचा तैयार कर रहे हैं। पारंपरिक व्यापार से हाईटेक डिफेंस कॉरिडोर की ओर बढ़ने, महत्वाकांक्षी सीका समझौते में तेजी लाने और ऐतिहासिक परमाणु समझौते के अंतर्गत लंबे समय के लिए यूरेनियम निर्यात शुरू करने जैसी पहलों से दोनों देशों के बीच आपसी भरोसा को अभूतपूर्व स्तर पर पहुंचाया गया है। जहां ऑस्ट्रेलिया के प्रधानमंत्री अल्बानीज ने कहा कि 10 लाख का भारतीय प्रवासी समुदाय इस साझेदारी की असली धड़कन है, वहीं प्रधानमंत्री मोदी ने दोनों देशों के विकास की गति को क्रिकेट की तरह बताया।
2: क्रिकेट भारत और ऑस्ट्रेलिया के रिश्तों की अपनी डिप्लोमेटिक लैंग्वेज है, इसलिए हमारी मीटिंग भी क्रिकेट जैसी लगती है। एजेंडा वनडे जैसा फोकस है, डिसीजन ट्वीट एंट्री जितने तेज है और पार्टनरशिप टेस्ट मैच जितनी लंबी और गहरी।
3: मेलबर्न से सुहास राम की रिपोर्ट के साथ समाचार कक्ष से जया भारती।
1: गृहमन्त्री अमित शाहले आज नयाँ दिल्लीमा सीमावर्ती जिल्लाका पुलिस अधीक्षकहरूको सम्मेलनको अध्यक्षता गर्नुहुनेछ। सम्मेलनमा जम्मू काश्मीर, पंजाब, उत्तराखण्ड, राजस्थान, गुजरात, उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल र पूर्वोत्तर राज्यहरूसहित सीमावर्ती राज्यहरू र केन्द्रशासित प्रदेशहरूका पुलिस अधीक्षकहरूले भाग लिनेछन्। सम्मेलनमा गृह मन्त्रालयका वरिष्ठ अधिकारीको पनि उपस्थिति रहनेछ। सम्मेलनको उद्देश्य संवेदनशील सीमा क्षेत्रको वर्तमान सुरक्षा अवस्थाको समीक्षा गर्नुका साथै देशको सीमा सुरक्षा प्रणालीलाई सुदृढ बनाउन र कानून कार्यान्वयनलाई थप प्रभावकारी बनाउने रहेको छ। उपराष्ट्रपति सीपी राधाकृष्णनले आज ओडिसा कृषि र प्रौद्योगिकी विश्वविद्यालय भुवनेश्वरमा खुला समुद्रमा मत्स्य संसाधनहरूको सतत उपयोगको लागि एक महत्वपूर्ण राष्ट्रिय मिशनको उद्घाटन गर्नुभयो। उहाँले नीलो अर्थव्यवस्थालाई राष्ट्रिय समृद्धिको परिवर्तनकारी इन्जिन बताउनुहुँदै युवाहरूलाई आधुनिक प्रौद्योगिकी आधारित मत्स्य पालन र समुद्री व्यवसायलाई विकसित भारतको आधारशिलाको रूपमा अप्नाउन आग्रह गर्नुभयो। सरकारले भारतलाई एआई आधारित समाधानहरूको लागि वैश्विक केन्द्रको रूपमा स्थापित गर्ने आफ्नो प्रतिबद्धता दोहोऱ्याएको छ। भारतीय उद्योग परिसंघ सीसीआई ग्लोबल कम्पिटेन्स सेन्टर बिजनेस

0: 2026 को उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै इलेक्ट्रोनिक्स र सूचना प्रौद्योगिकी मन्त्रालयका सचिव एस कृष्णनले सरकारले एआईलाई सुरुदेखि नै सकारात्मक दृष्टिकोणले हेरेको बताउनु भएको छ। उहाँले भन्नुभयो, एआईको प्रयोग गरेर विभिन्न क्षेत्रहरूमा उत्पादकता, दक्षता र प्रभावकारिता बढाउनमा ध्यान केन्द्रित गरिएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोशियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। भारतको ब्रिक्स सम्मेलनको अध्यक्षता अन्तर्गत ब्रिक्सका परिवहन मन्त्रीहरूको तेस्रो बैठक आजदेखि महाराष्ट्रको नागपुरमा शुरू हुँदैछ। बैठकमा ब्रिक्स राष्ट्रका मन्त्री तथा वरिष्ठ अधिकारीहरूले भाग लिनेछन्। यसमा परिवहन क्षेत्र, बुनियादी ढाँचा विकास लगायतका विषयमा चर्चा हुनेछ। यो बैठक भारतको ब्रिक्स अध्यक्षताको विषय लचिलोपन, नवीनता, सहयोग र दिगोपनका लागि निर्माण अन्तर्गत आयोजना भइरहेको छ। यस विषयले ब्रिक्स देशहरूको तकनिकी नवीनता र राम्रो सम्पर्कको माध्यमबाट समावेशी विकासलाई प्रवर्धन गर्ने साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। केन्द्रीय परिवहन मन्त्री नितिन गडकरीले यसै महिनाको 11 तारीक ब्रिक्सका परिवहन मन्त्रीहरूको बैठकको अध्यक्षता गर्नुहुनेछ। केन्द्रीय स्वास्थ्य मन्त्री जगत प्रकाश नड्डाले शनिबार हिमाचल प्रदेशको केलाङमा इण्डियन काउन्सिल अफ मेडिकल रिसर्च आईसीएमआरको हाई अल्टिट्युड मेडिसिन एण्ड पब्लिक हेल्थ रिसर्च केन्द्रको आधारशिला राख्नुहुनेछ। स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले भनेको छ, यो केन्द्रले भारतभरि हिमाली क्षेत्रमा जलवायु अनुकूल स्वास्थ्य सेवा र बायोमेडिकल अनुसन्धानलाई सुदृढ पार्नेछ। सरकारले स्मार्टफोन, ल्यापटप, वेरिएबल र स्मार्ट टिभी जस्ता विद्युतीय उपकरणहरूको घरेलु उत्पादनलाई बढावा दिने उद्देश्यले डिस्प्ले एसेम्ब्ली, लिथियम आयन सेल र इन्डक्टर क्वाइन मड्युलको निर्माणमा प्रयोग हुने वस्तुहरूमा आधारभूत सीमा शुल्क हटाएको छ। वित्त मन्त्रालयले विद्युतीय उपकरणहरूमा प्रयोग हुने तीन मुख्य अवयवहरूको निर्माणमा प्रयोग हुने वस्तुहरूमा आधारभूत सीमा शुल्क छुटलाई प्रभाव पार्दै तीन अलग अलग अधिसूचनाहरू जारी गरेको छ। यो छुट पीएलआई योजना अन्तर्गत घरेलु इलेक्ट्रोनिक्स उत्पादनलाई बढावा दिने सरकारको प्रयासको अनुरूप हो। शुल्क छुटले आयात निर्भरता घटाउनेछ र स्थानीय उत्पादनको साथ इलेक्ट्रोनिक्स इकोसिस्टमलाई बलियो बनाउनेछ। राष्ट्रिय शिक्षा नीति 2020 र उल्लास नयाँ भारत साक्षरता कार्यक्रम अन्तर्गत निर्धारित वयस्क साक्षरताको मापदण्ड हासिल गरेपछि उत्तराखण्ड देशको छैटौं पूर्ण साक्षर राज्य बनेको छ। शिक्षा मन्त्रालय अन्तर्गतको विद्यालय शिक्षा र साक्षरता विभागले निर्धारण गरेको साक्षरताको मापदण्ड पूरा गरेपछि राज्यपालले 8 जुलाई 2026 यस घोषणालाई स्वीकृति दिएको हो। यस उपलब्धिसँगै उत्तराखण्ड, मिजोरम, गोवा, त्रिपुरा, हिमाचल प्रदेश र सिक्किमसित पूर्ण साक्षर राज्यहरूको सूचीमा समावेश गरेको छ। मुख्यमन्त्री पुष्कर सिंह धामीले सरकारको निरन्तर प्रयास र जनताको सक्रिय सहभागिताको परिणाम यो उपलब्धिलाई ऐतिहासिक बताउनु भएको छ। कृषि यान्त्रिकीकरण उपमिशन अन्तर्गत सरकारले अहिलेसम्म देशभरिका कृषकहरूलाई 9,404 करोड़ रुपियाँ मूल्यको कृषि यन्त्र वितरण गर्न सहयोग गरेको छ। कृषि यान्त्रिकीकरणलाई बढावा दिन वर्ष 2014-15 यो मिशन शुरू गरिएको थियो। यो समाचार युट्युबमा @AIRNewsKarsiang मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत अस्ट्रेलिया साझेदारी भविष्यका लागि निर्माण गरेको एक सुदृढ र स्थायी सम्बन्ध रहेको बताउनु भएको छ। गृहमन्त्री अमित शाहले आज नयाँ दिल्लीमा सीमावर्ती जिल्लाका पुलिस अधीक्षकहरूको सम्मेलनको अध्यक्षता गर्नुहुनेछ। सरकारले भारतलाई एआई आधारित समाधानहरूको लागि वैश्विक केन्द्रको रूपमा स्थापित गर्ने आफ्नो प्रतिबद्धता दोहोऱ्याएको छ। भारतको ब्रिक्स सम्मेलनको अध्यक्षता अन्तर्गत ब्रिक्सका परिवहन मन्त्री को तेस्रो बैठक आजदेखि महाराष्ट्रको नागपुरमा शुरू हुँदैछ र दक्षिण पश्चिम मनसुनले आज देशभरिमै प्रभाव पारेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। साँझ 6 बजे प्रमुख समाचार लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: समय अपराह्न 3:55 भइरहेछ। अब अघिल्लो क्रममा प्रस्तुत गरिरहेछौ देशभक्ति गीत समूह स्वरमा। शब्द छ डा